0: これ生卵ですか？
1: はい。
0: すみません、私生卵は食べられません。
2: そう、じゃあ納豆もダメ？
0: 納豆大好きです。
3: अब हम इस मकान में की वजाहत करते हैं।
4: खाने की मेज पर रिवायती जापानी नाश्ता सजा हुआ है, जिसमें उबले हुए चावल, मिसो सूप और भुनी हुई मछली वगैरह हैं। काइतो और ताम जापान में खाना शुरू करते वक्त के रिवायती रस्मी अल्फाज कहते हैं।
5: इतादाकिमास।
3: खाना शुरू करते हैं।
4: खाने की मेज पर मौजूद रोबोट मालिका मकान हारुसान कहती हैं,
6: निहोन शोकु वा केंको नी इन देसु यो।
3: जापानी खाने सेहत के लिए अच्छे हैं।
4: ताम हारुसान से पूछती है,
0: कोरे नमा तमागो देसु का?
3: ये कच्चा अंडा है।
4: हारुसान जवाब देती हैं,
6: हाय।
3: हाँ।
4: ताम माजरत करते हुए कहती है,
0: सुमिमासेन।
3: माजरत चाहती हूँ।
0: वताशी नमा तमागो वा तबेरारेमासेन।
3: मैं कच्चा अंडा नहीं खा सकती।
4: काइतो कहता है,
2: सो
3: अच्छा,
2: जा नत्तो मो दमे?
3: तो फिर नत्तो भी नहीं खा सकती होंगी।
4: ताम खुशी से भरपूर लहजे में जवाब देती है,
0: नत्तो दाइस्की देस।
3: नत्तो मुझे बहुत पसंद है।
4: नत्तो खमीर लगे सोयाबीन से तैयार किया जाता है। आमतौर पर जायके के लिए इसमें सोया सॉस डाला जाता है। नत्तो को उबले हुए चावलों पर डालकर खाना आम तरीका है। ताहम नत्तो लेसदार और मुनफरिद बू का हामिल होता है, इसलिए हर शख्स इसे पसंद नहीं करता।
3: जी हाँ, मुझ समेत बहुत से लोग इससे दूर भागते हैं।
4: आज के सबक का कलीदी जुमला है, कच्चा अंडा नहीं खा सकती। अगर आप इसे याद कर लें तो इसे इस्तेमाल करते हुए ना खाई जा सकने वाली चीजों के बारे में बता सकते हैं।
3: नामा तमागो यानी कच्चा अंडा, और ताबेरा रे मासेन के मायने हैं नहीं खा सकता या नहीं खा सकती। आज का नुक्ता कोई काम ना कर सकने के बारे में बताने से मुतालिक है, जैसा कि कलीदी जुमले का लफ्ज ताबेरा रे मासेन यानी नहीं खा सकता। फेल ताबेरू यानी खाना की सकना शक्ल है ताबेरा रेरू यानी खा सकना। ताबेरा रेरू की शाइस्ता मनफी शक्ल है ताबेरा रे मासेन। इस कारा मतलब ताबेरा रे मासेन को इसी तरह याद कर लेना बेहतर होगा।
4: ठीक है, मैं नहीं खा सकती के लिए मैं कहूँगी ताबेरा रे मासेन।
3: जी बिल्कुल ठीक। कोई खास चीज ना खा सकने के बारे में बताने के लिए उस चीज के नाम के बाद वा लगाकर उसके बाद कहेंगे ताबेरा रे मासेन।
4: तो सामईन अब सुनिए और दोहराइए।
7: नमा तमागो वा ताबेरारे मासेन। नमा तमागो वा ताबेरारे मासेन।
4: जी सामईन, यकीनन आपने जुमलों को उम्दगी से दोहरा लिया होगा।
3: अब एक मकालमा सुनिए जिसमें खातून किसी जापानी खाने के बारे में कह रही है कि वो ये नहीं खा सकती।
8: दोज़ो ताकसान ताबेते कुदासाई।
0: सुमिमासेन, वताशी साशिमी वा ताबेरारेमासेन।
3: अब इस मकालमे की तशरीह।
8: दोज़ो ताकसान ताबेते कुदासाई।
4: जी भर कर खाइए।
3: दोज़ो ये कोई चीज पेश करते वक्त कहा जाने वाला लफ्ज है। इसका तर्जुमा लीजिए किया जा सकता है। ताकसान के मायने हैं बहुत, और ताबेते कुदासाई यानी खाइए, ये फेल ताबेरू यानी खाना की ते शक्ल के साथ कुदासाई लगाकर बनाया गया है।
0: सुमिमासेन, वताशी साशिमी वा ताबेरारेमासेन।
4: माजरत चाहती हूँ, मैं साशिमी नहीं खा सकती।
3: सुमिमासेन माजरत के लिए इस्तेमाल होता है। वाताशी यानी मैं और साशिमी कच्ची मछली की डिश को कहते हैं। ताबेरा रे मासेन तो आपको याद ही होगा यानी नहीं खा सकती।
4: तो अब सुनिए और दोहराइए।
7: साशिमी वा ताबेरारेमासेन। वाताशी साशिमी वा ताबेरारेमासेन। सुमिमासेन, वाताशी साशिमी वा ताबेरारेमासेन।
3: अब ना खा सकने वाली कुछ और चीजों के साथ मशक करते हैं। मसलन आप झींगा नहीं खा सकते, तो ये बात किस तरह कहेंगे? झींगे की जापानी है
7: एबी। एबी।
3: सुमिमासेन के साथ कहने की कोशिश करें।
8: सुमिमासेन, वाताशी एबी वा ताबेरारेमासेन। सुमिमासेन, वाताशी एबी वा ताबेरारेमासेन।
3: अब यही जुमला खिंजीर के गोश्त के बारे में कहने की मशक करें। خنزیر کے گوشت کی جاپانی ہے
7: بوتانیک بوتانیک
1: سمیمسن واتاشی بوتانیک وا تابیرارے ماسن سمیمسن واتاشی بوتانیک وا تابیرارے ماسن
4: انور صاحب کیا تابیرارے ماسن کا استعمال صرف اپنی ناپسندیدہ چیز کے لیے کیا جاتا ہے
3: جی نہیں اگر آپ طبی مذہبی یا کسی اور وجہ سے کوئی چیز نہیں کھا سکتے تب بھی تابیرارے ماسن کا استعمال کیا جائے گا اس لیے یہ بہت کارآمد ہے اور اب اضافی معلومات کا کارنر آج کا لفظ مکالمے میں تام اور کائتو نے استعمال کیا ہے اسے یاد کر لیں
5: اتاداکیماس
3: جاپانی زبان میں بلکہ یوں کہہ لیں کہ جاپانی ثقافت میں کھانا شروع کرتے وقت اتاداکیماس کہا جاتا ہے یہ اس کھانے یا خوراک کی تیاری سے منسلک تمام افراد کے لیے شکر گزاری کے ساتھ ساتھ خود خوراک کے لیے ادب کا اظہار ہے کھانا ختم کرنے کے بعد گوچسو سما دشتا کہا جاتا ہے ان دونوں اصطلاحات اتاداکیماس اور گوچسو سما دشتا کو ایک ساتھ یاد کر لینا بہتر ہوگا
4: اب اسے مختلف افراد کی آواز میں سنیے
9: اتاداکیماس گوچسو سما دشتا
10: اتاداکیماس گوچسو سما دشتا
4: سامعین اب آپ کی باری ہے تو سنیے اور دہرائیے
7: اتاداکیماس گوچسو سما دشتا
4: جاپانیوں کے ساتھ کھانا کھاتے وقت اگر آپ یہ اصطلاحات استعمال کریں گے تو وہ آپ کے ساتھ انسیت محسوس کریں گے
3: اور اب آج کا مکالمہ ایک بار پھر سنتے ہیں اس حصے پر خصوصی دھیان دیں جس میں تام نے کوئی چیز نہ کھا سکنے کی بات کی ہے
5: いただきます
6: نیہون شوکو وا کینکو نی این دیسو یو
0: کورے ناما تاماگو دیسو کا
6: ہائی
0: سمیماسن واتاشی 生卵は食べられません
2: そうじゃあ納豆もダメ
0: 納豆大好きです
11: クイシンボーカイトにお任せ
4: アラブカノケショキンカイトケマシフロンカカーナルアジカモズジャパニナシタヘ
3: ヒラジャパニナシタセアプケゼンメケサナシタアタヘ
4: ابلے ہوئے چاول میسو سوپ اور بھنی ہوئی مچھلی وغیرہ یعنی بالکل اس سبق کے مکالمے والا منظر
3: آپ نے روایتی جاپانی ناشتے کی بالکل درست منظر کشی کی ہے بعض لوگ خمیر لگے ہوئے سویابین سے تیار کردہ نتو خشک خوردنی سمندری نباتات آلوچے کا اچار یا انڈے بھی کھاتے ہیں آج کے مکالمے میں کچے انڈے کا ذکر تھا لیکن جاپانی انداز کا آملیٹ بھی عام ہے
4: ویسے آج کل جاپانی لوگ مغربی انداز کا ناشتہ بھی تو کرتے ہوں گے
3: جی بالکل آج کل ڈبل روٹی تلے ہوئے انڈے پھلوں کے جوس اور چائے یا کافی والا ناشتہ بھی کافی عام ہے
4: تو یہاں کے ہوٹلوں میں کس قسم کا ناشتہ ملتا ہے
3: جاپانی انداز کی سرائے میں تو عام طور پر روایتی جاپانی ناشتہ ہوتا ہے لیکن ہوٹلوں میں گاہک عام طور پر جاپانی یا مغربی انداز کے ناشتے میں سے انتخاب کر سکتے ہیں کئی ہوٹلوں میں بوفے سروس بھی ہوتی ہے جس میں مقررہ پیسوں میں جو مرضی اور جتنا مرضی چاہیں کھا سکتے ہیں
4: پھر تو میرے لیے بوفے سروس بہتر ہے اس میں جاپانی اور مغربی دونوں انداز کی چیزیں کھائی جا سکتی ہیں